tar bietu gavęs imi rivetina muna eki mer rasula. Tar bietu kurmaki bai mihun hi kuragotuga laumurga kujayan echeti take daskodinu. Egterega dini akhlagi ijtimai adabi echitan himene. Emi hun deke gotuga visnumge beenun kurmakanula ekan kama gulun huri echeti tan engenikon evarun fuden. Tarbiyat kurmaki bayem mihun hikura gotuga laumurga kujayan echeti take daskodinu. Egterega dini akhlagi ijtimai adabi echeti tan himene. Emi hun deke gotuga visnumge beenun kurmakanula ekan kama gulun huri echeti tan engenikon evarun fuden. Vishnuntarin vidalwa gotuga mi mafhumaki evis halega murabbiyaku nuwata mudarrisaku tarbiyatu kurumuga usulaka balagen wana mafhumen nu ei tarbiyataki evre ma fula dairaiga amalkogge nuuni kamiyab wana echekan nuati tarbiyatu kurumuga emme furatama samalkan denjehe kamaki kujjage kibaga akhlagi ma sifatan ashege nuuma masake kurumaeku ekujjage shauku verikan huri ilmen nuwata hunare nuwata fanne unganna dinu kujjaya ilmen nuwata hunare unganna dinu mugaves beenun kurave etak goten ove igotta ki bayem mihun hi kura gotuga mi fahakan as ijadu ko fawa gottake ei rangalu hiyennu islam dinu ge emme kuri kolum feshigen tarbiyat kurum ga etaken ustubu beenun kuremun annakan tarihun fennan ebe emeha insanu nan hidayata rahmatik kamuga man allah funu bi nabiyya محمد صلى الله عليه وسلم ميكامو غاوس ام ميريتي نمونا دكوافاوي اتور اكاليغفان اصحابون ان ارشاد دبان انماني كون زوان كجكو اس دنوي اي الله جي نبي ياي تيمنا يا زيني كورمان حد دباش هند اصحابون اكوجاي نورهم جي بستر رد كوروان فتوي كيت رسول الله صلى الله عليه وسلم ميكام منا كوروافا اكوجا اريها گندوافا حديث كوروي ए फाहिश कंता तिबागे मम्मा या एको एहम मीह कुकुरमा तिबा रुहेने हेये एना देन नेविए मैं अल्लाहु गंदी दन्नाव में इग्गुतक वेस एकन एहम विय कनु देना में ओ गावेर कमा एको हदीस कुरविए एवस मीह कु तिबा गोतन एमी हेगे मम्मा या देरगोते मेदुवेरुमन ने देने दिन हदीस कुरविए तिबागे अनहिन दरियाका एकहल फाहिश कम मेदुवेरुमन तिबा एदे मुहेये mihem migotan ekujjaage mahramunna behe gotun misuwal kurewumun ekujja komme faharakus huwa kofa ekan egotan evvis mahramaka medunuma baro alaane kama dennewumun emmeha miistakun wes emihunge mahramunna medu kanta qurani egotakam hadis kurewumun izwan kujjaya visnije den enaytaka heo dua kurebie